0: صالح بقيجة.
1: بسم الله الرحمن الرحيم. السلام عليكم. ما إن الله بعمل وافا إم فريهما إم هيو دين قمتيغا سابتو تببي نصيبري إمها مسلم لبتي أخونا أختنا ورموفاوري ورباج جوري وقود قولك إذن إسلام دين قمتيغا سلامون تيهوري حبيفونا سلام دنوا أرغون منغي هيتوكي هيو دعايا إخلاص تيري سلام تيهوري حبيفونا دنوامو سولون قبقيچا مثل إسلاقي آ پروغرامي هشارالم مدستي بيفونا مبدل قولي أرغون روكيا ادي سولونگ بگیچا می پروگرام گالگون می گنستے مو میننی امام النووی رحمہ اللہ علیہ وفا ریال صالحین می فوتگے باب تکو گے شرح ادي مےگیما اسلام دین کی ایم فری ہم دین کما مےگیما اسلام دین گ مگو گ ثابت مون الگون مننا دے دنیا گے باجری کند بی گن دان کما الگون مے یقین کرم الگون مننا اوتی می گتو گ ثابت وے تو گدا اڑا مسکے کرم امام النووی رحمہ اللہ علیہ وفا ریال صالحین می فوتون الگون مننا می گتو گ ثابت وے دمی تیپ مٹکا الگون مے عمل تہ بٹن کرم وے گتو گے ور فری ہم معلومات کے لبی گن دے الگون مے گے دیرولم گے ہری ہا کما گ مے الگون مے عمل کرن چہے گوتا مےگیما اسلام دین گ ایبہ kama adi mi fotga wasmi fada barak gina kanta teke ge maulumat mani genes devaf algun menge kiom ge adab taka hedun lum ge adab taka majlis teke adab taka adeka konaka ka muamalat qurana gota hamiya ku ga islam dinu ge ke kankama gule gotun algun mena war furi ha maulumat teke mi fotga genes devaf man rasula ekankama be gotun amal kurwa dakwaf namuna ta mi fotga wani bayan korefa ade imam an-nawawi rahimahullah li wafa riyal as-salihin mi fa dibeh ba tarjuma kur wafani ash-shaykh ahmad faruq muhammad
0: salihun ge bagicha
1: ade me de program ka gon me bada dani foto ge sate ka 29 son baba be babu ge maulu waki majli ge adab ta ka ek ga tibe mi hun ge adab ta ade me de program ka gon me bada dani me babu ge bain hadith ta ka forta ma gon me de ge program ge hemana la hadith ta ka ege ma na hushala lana hushala ba de wani dr muhammad hanif
2: an ibn umar radhiyallahu anhuma qal qal rasulullah sallallahu alayhi wa sallam لا يقيمن احدكم رجلا من مجلسي ثم يجلس فيه ولكن توسعوا وتفسحوا وكان ابن عمر اذا قام له رجل من مجلسه لم يجلس فيه متفق عليه معني ما الله ادب فاكلن الرسل لي عمر غفان غدركن عبد الله كبين رواغن به اكليفان ودالوي رسول الله صلى الله عليه وسلم حديث كروي تبا ميهن كر إذس ميهك إهم ميهك إشين دين تنون إينا نغم فهو إتنوغا نو إشين نهوركم إكمغو تبا ميهن مجلس دهوغا أني كن نجاغ تنوز قدي تندق كاشي مي حديث أدو السوم فهو عبد الله ابن عمر آدف لكي إكليغ فان چكا ميهك إينا إن تنون تدو تندق يس اکلیگ فانو اتنگا اشین دو دانگو تمہیں وعن ابی حریرہ رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال اذا قام احدكم من مجلس ثم رجع الیہ فہو احق به رواہ مسلم معنی بین اللہ اکلیگ فانو رسول لوی ابو حریرہ تو گفانو گے کی بین رواوے گن بے اکلیگ فانوی داروی ہم کشورم رسول اللہ صلی اللہ علیہ وسلم حدیث کروی میہک مجلی ہے گائیں دفع اتنوں اینا تدو مفہ علوں امبری اتوجنما اتنو گائشینوں ام حق کم بڑی ہم اینا ہے وعن جابر بن سمرت رضی اللہ عنہما قال کنا اذا اتینا النبی صلی اللہ علیہ وسلم جلس احدنا حیث ینتہی رواه ابو داود والترمذي وقال حديث حسن معني ما الله ادب فاكلن الرسل لبي سمرت غدركل جابر غكبن رواغم به اكليغ فان ودالوي تمم من اصحاب ما نبي صلى الله عليه وسلم غاره وداغم فينما اكليغ فان غاره غا اشين متن لبن حساب غا من إشين نبموه. وعن أبي عبد الله سلمان الفارسي رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم لا يغتسل رجل يوم الجمعة ويتطهر ما استطاع من طهره ويدهن من دهنه أو يمس من طيب بيته ثم يخرج فلا يفرق بين اثنين ثم يصلي ما كتب له ثم ينصت إذا تكلم الإمام إلا غفر له ما بينه وبين الجمعة الأخرى رواه البخاري معني মায়ং অব্বহ একলে গফান রসুল নবি আবু আব্দুল্লাহ সলমান আল ফারসি গে কিবেন রিওয়ায়ত গেমবে একলে গফান বিদারবি রাসূলুল্লাহ সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম হাদিস করবি হুকুর দহ মিহক ফেমবরা এ মিহক কুলদানবি এমমে রঙ্গল সাফ তাহির গেম গাগা থেউলা আদে মিহক গেগা মির ওয়াস দুয়া তাকে হুরিনম হুয়ান্দুলাগ মিসকিতং আইস মিসকিতগা ইশিন দে তিবি মিহুন করে দে মিহক দুরকো এদেমেদুগা এনা নুশিন্দে ইমামা খুতবা কিয়াম ফেশম কুরিন এমিহেক বেউন ওয়ারক সুন্নে নামাদকো আদি ইমামা খুতবা কিয়াম ফেশম খুতবা এক খানুলা আডু হাফ মিহা দন্নাশে এ হুকুরুম ফেশিগিন আন্ন হুকুরা হামায় এনাগ খুদি ফাফাত ফুহে বিদা হুটে
1: সলিং বগিচা আমি প্রোগ্রাম গমিয়ে দ অর্গন মে বালালুম মেদানি রিয়ালু সলিহিন মে ফতুগে সাথে 29 ওয়ান বাব গে বাইন হাদিস তাক আদমি বাব গ মাওলুয়া কি মজলি হু গাদব তাক একু গা তিবে মি হু গাদব তা অর্গন মে এব্বে কনে বেক আদা কুরন জে ইহতিরাম ফরি হে মে আদা কুরম অর্গন মে গে মেদুগা হিং হাম জে হুমা গুলন্ত বদহি বেগেন দানি হুমায়ক মাওলুকি মিয়াদুগে মুস্তামা বেস আলগন মেঙ্গে মিয়াদুগে মিস্তাকুন নবেস ওয়ারাম মুহিম মাওলুয়েক কাম হুমায়ক মি বাবা বরা তাফসীর কবলালে তো আলগন মাসেক কুরআন আদমি হিসাব বাবুগে মিয়াদ আলগন মেঙ্গে নিস্তে হাদিস তোগে শরহ বলালানা শরহ বলল দে মটকা মিয়াদ সলগন মেঙ্গে প্রোগ্রাম কা বেরওয়ডান দেবনি আশেহ আলী শরীফ মারহাবা গেত
3: শুকরিয়া
1: আদে মজলিউ গাদব তাকা একু গা তিবে মি হুঙ্গা আদব তা ফুরতাম মি মাওলুগ মি ওরা তাফাত দে তো মজলি হুগাস আদব তাকে বরিকা একু গতি বে কি কত মাওলুগ
3: আমি আসদুগ মি আল ইমাম নাওয়াবী রাহিমাহুল্লাহ এ বাব এ বন্নাবা মি মানে মজলি হুগা তিবে মি হুঙ্গে আদব তাকা মজলি হুগা তিবে মি হুঙ্গাস আদব তাকে এব হুন্নে জে হামায়া কো মজলি হা হাজির ওয়া মি হুং এ মজলি হা আন্না মি হুন্ন বিস এ মি হুঙ্গাস মি হুন্নে জে গত্তকে আদব তাকে এব হরে এ মি হুং ইশিন নাম বি কন্তনে কামা এ মি হুং তিবেম বি কোনকাল এ এ হরি হা কান্ত তাকে বায়ান কুরবা পাবা রাসূলুল্লাহ সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম হাদিস বাস ফুরতক এ বাবু দশম মি গেনে মেনি
1: ফুরতম ফতগে আসতে ফ্রান্সিস অন হাদিস মি বাবু গেন ফনে মা আল্লাহ দে বেফা কোন রাসূলুল্লাহ উমর গফান গদরিক আব্দুল্লাহ কে কি বান রিবাবু গে মা হাদিসে একলে ফন উদাড়ু রাসূলুল্লাহ সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম হাদিস করে বি তে বে আমি হুং করে বিস মি হাকু এহেম মি হাকু ইশিন দে ইন তানু এ না নেগুম ফ এতানু গা নো ইশিন নহ ಎಕಮಕು ತೆಬೆ ಮೀಹು ಮಜ್ಲಿಸ್ ತಕುಗಾ ಅಣಿಕುನ್ನ ಜಾಗ ತನವಸ್ಕೊದ್ದಿ ತಂದಕ್ಕಾಶೆ ಮೆ ಹದೀಸ್ ಅಡುಸ್ಸೆ ಮಫ ಅಬ್ದುಲ್ಲಾಹಿ ಇಬ್ನು ಉಮರ್ಗೆ ಆದ ಫುಳಕಿ ಎಕಲೆಗ ಫಾಣಟಕ ಮೀಹಕು ಏನ ಇಂತಣು ತೆದುವೆ ತಂದೆಕ್ಕಿಯಸ್ ಎಕಲೆಗ ಫಾಣ ಎತನಿಗ ಇಶಿಯಂತೆ ವಡ ನುಗತುಮೆ
3: ಅದ ರಸೂಲುಲ್ಲಾಹಿ ಸಲ್ಲಲ್ಲಾಹು ಅಲೈಹಿ ವಸಲ್ಲಂ ಮೆ ಹದೀಸ್ ಬಸ್ ಫುಳಂ ಅಳಗೊಂಡ ಮನ ಮೀಗೆ ಮೆ ಹದೀಸ್ ಸಂ ಅಳಗೊಂಡ ಮನ ಮೀ ದೇಹವನೆ ಏಕಕು ಅನೇಕಕ ಕುರ ಇಖ್ತಿರಾಂ ಏಗ ಬೊಡು ಮೀಹೆ ಕುಡ ಮೀಹೆ ಏನ್ನೆತೆ এ আসলু হাগি গতুগ এহতরাম কুরমা কি এ কুরিং এতনক গস এতনক গা ইশিন্দে এ ইননা মিহা এনাগে জাগে এ একি এমিমা ফাহুং আন্না মিহা আস চিতানু তেদুয়াশ এতনু নাগাফ এ এ জাগা আসলাফ মি তনু ইশিন্দে এ এগতকি এ রাঙ্গলু গতে নুনকা এ দাসকত দেওয়ান দেন হামা ইয়াহুগা মি মজলি হাজির ওয়া মিহা এমি মি মজলি হাজির ওয়া মিসওয়ানে এগে মি জাগা এ ওই হিসাবকুন এ হুরি হিসাবগে এনা ইশিন জাগা হোদা দে মজলি তিবে মিহুন হাম আয় হুগা মজলি হাজির ওয়া মিহা জাগা দাক্কা দিনো এই বাই মিহুন এবে তিবে মুলি তং হিফালা এদত এক গনি দে গনি মিহার মি জামান বে জগন্ডি গতি বেন এক গনি মচ ফানা গায় অনেক গনি মতি এক হাল গতক মিহার মি জামান গো জাম এক হাল গতক বে তিবে এহ মি মানে মিহা উন্দ গতক এব কুরি মতি বে এক হাল গ গতক এ নতি মু মাগে আননে
1: দে মজলি হে উন ইয়াস মিহা মা আলগন মে এবে মিহে মি তং কল মাদু মি স্কলেন নাম ওয়েস তং কল গিনা মিহুন নাম ওয়েস এতনক এ
3: মজলি তিবে মজলিস আসতো মি কিয়ানি এই এতনক এবে তিবে বাইক মি হং এন তিবে তান্দা এই মি কিতামে মাদু মি হে কাম গোই নামে স্টিং হাতার মি হে দেন এগে ফাহং অনেক কাম মি হে কুমি আননি এতন এতন একতন মজলিস মি কিয়ানি মি হাগি গত গাই কম এতন মিসকি তো গবি কাম গবি নামে আদি গে গবি কাম গাই নামে নোনিয়াম মি অফি হে গবি রেস্টুরেন্ট গবি কম এতন গবি এহেন বাহাক দক্কাল মটকা এহেন এক কোনে কো খিয়াল বদল কল মটকা এহেন তিব্বা ফাহতু মি আননি এহেন মি হে আস এনা
4: den em miha naga fonu ala fa en etanu mi shin nam mi ulani nuni yamun en ka munani te duare ti manati tan dakare e gota ti manna inna tane bai far war gina dima ma se mi miskitu mar gina aun na fenna masale bai mi ti bene miskitu go waki tane ei ti manna ge tan kaman ni ma den etanu ga ege kurin anna mi ha shin den da fahun anna mi ha ama ena ishare ko fe ba naga durkure durko fe shinde e aslu ge e kala kanda ta e kurun e rangalu kanda ta kenun kama e
1: da miten go misal ko mi tankole ismi ha kono ta umurun doshi mi ha kono mes e ha ma ekimi hun mes e umur ge ki fanti ge hum sama em majli ha ka ibaddal ma ka hazir wedan e ha ma e waki fahun anna mi ha ko e ena ma ana ke ko fe hen e kuri ha ma mes wagu tan au ma ek kon ke ke ihtiram kurun to mi
4: ti gas do e e da ka huri ha mi hun ki evare en hame huri ha mi hun barabar ham ham bai kan e da ka deni e mi ma kurin anna mi ha ya ena she kuri dibe jaage ki fahun kitam gadar wer mi ha ko akam gawe namis ena den libe hisab kunna ena ti mishin nam bane kuri gen nam iha nagafa ena kuriyat gosa kuri kurin ami ha fahata jassafa ekalo gota ekan nukurma e dakka hewna
1: tengo ti mangulo ekle fan sunne be abu harira tu ke fan ke bandu abu gen hadis ekle fan vidalwe ham kasharun rasulullah sallallahu alaihi wasallam hadis kurvi miha ko majli he gain defa etanun ena tedu mafo alun emburi atu jenama etanu ga ishinun em ko kambodi hama enaye mi kurin aun datta
4: mehar mi ti hadis ga rasulullah sallallahu alaihi wasallam ti hadis on alguno mena mi deha vengen mi dani misal kam e kahla mi tanegga mi bai ku mi hun nae huga ejinde in mi haku era kommes kahla haajat karnuad kommes kamaku nikunnan jehidana misal ka mi fahana ekollan nikunnan jehidana nuni yamun mi karuke ilaha mi
1: eche
4: beru kollam mi nikunnan jehidana ekala halate ga mi haku nikumegen die ena etanu ga ejinde in mi ha devan fahara etan e majli ha emuri ena atveji kamani nama ejinde in jaga ene demane ege bane ki ekala ena nikumegen diama den ehmi ekwas etanu ga ehe ejinde gen nuane ejinde gen nuane ene mi emuri atveji kamani nama ene ge jaga ene demane ehme ene ihtiram kurmu goton egota ge yonnane
1: me hakku kam bodi datta
4: ene hakku kam bodu gen mane ade
1: den ma allah e te befaklo na rasunde wi samrat ke dai kalun jabir ke kiban riwawe gen be ekale fon vidalwe ti mammen ashabu ma nabiyya sallallahu alaihi wasallam gari hab wada gen finama ekale fon gari huga ishin wat tandi bunu hisabe gati mammen ishin na womo e
4: ki hari ti namuna e dakwa e rasulullah sallallahu alaihi wasallam ke mi majlis ta ha ke faharuga e mi ekale fon darusta me kama besvedan ehme me ekala majlis ta hus ebe fulunna e libi wada gen hisabegga ebe fulun e shinna wada gen wahaka ehme me algona mena e dakka de namuna e ki me fahun devijje kamani nam hama timage haggu tanaki e anekaku ge hagge nigula nuganna ase ene ge hagge me nigula gen fa timage haggu me hoda gatuma masake nukurase timage hagge ki timage elibun hisabegga tima e benun kurume
1: ate algun badal midani majli huga adab tak eku gati be mehunga adab tan nangane fa baba dengoti ma allah ekle fan sundevi abu abdullah salman al farisi ki ban rebab ge hadis ekle fan vidalu rasulullah sallallahu alaihi wasallam hadis kurbi hukur dwa mi ha ku femmara emi ha ka kuladana ve emme rangala saaf ta her wegen ga ga teuna adi emi he ge ge ga mirwastu ateketi huruna huwandu lagim miskitan as miskitu ga ishin de tibe mi hun kur de mi ha ku duruko ಮೆದುಗಾ ಏನ ನುಯಿಶಿಂದ ಇಮಾಮ ಖುತ್ಬಾ ಕಿಯಂ ಫಶಮಗೆ ಕುರಿನ್ ಎಮಿಹಕ ವೆವುನ್ ವರಕ ಸುನ್ನೆ ನಮಾದುಕೊ ಅದಿ ಇಮಾಮ ಖುತ್ಬಾ ಕಿಯಂ ಫಶಮನ್ ಖುತ್ಬಾ ಯಕ ಕಣುಲಾ ಅಡೋ ಹಾಫ್ ಮಿಹ ದನ್ನಾಶೆ ಎ ಹುಕುರುಂ ಫಶಗೆ ಅಣ್ಣ ಹುಕುರ ಹಮೇನ್ ಏನಾಗೆ ಕುದಿಫಾಫತ ಫುಹೆವಿದ ಹೊಟ್ಟೆ ಮೀಗ ದೆಮಿಹಕ ದುರುಕೊಂ ಎತ ಎಕ್ಕಿ ಕೊಂಕಾಕಿತ್
4: ಏಗೆ ವಹಕೆ ಕಿ ಬೈ ಫರಾಲುನ ಫೆನ್ನಾನೆ ಮಿ ಹುಕುರು ನಮಾದುಗೆ ಮಿ ಮಂಜರ ತಮಿ ಫೆನ್ನಾನಿ ಮಿಸ್ಕಿತ wade wanneru ekaku tibe en safka tiben ishine ne ehen tibba e detere me jaga ekal demi hun detere me fekolla fa jaga hadalage e etanu ishinnani demi hun fekolla egote ekanu kora salman farisi ge me hadis algon mena mi deha wani me miskita kurin awma miskita ganneru safta heru kamati awma egota demi hun detere ga nu ishinu
5: ದೆಮಿಹನ್ ದೇತರೆ ಎಬುನನಿ ದೆಮಿಹನ್ ದೇತರೆ ಎಗೋತ ಫಿತಿ ಬಹುನ್ನೈರು ಎದೇತರೆ ಫೇಕೊಗ್ಗೆ ಇಶಿನ್ನ ನಹದಾಶ ಎದೆನಿ ದುರುಕೊಗ್ಗೆ ಇಶಿನ್ನ
6: ಮಿ ನುಶಿಂದ ಅದ ಎತಾ ಹುರೆ ನೂನೆ ದತ್ತ ನಮಾದ್ ಕುರಾನೆ ಕಿವಸ್
5: ಏನ
6: ಎತಾ ಶೀನ್ ಮಕಾನುಲ್ಲಾ ಹಮ ವಕಿನ್ ತನೆ
5: ವಕಿನ್ ಏನೆ ನಮಾದ್ ಕುರೆವೆನ್ ಹೊರಿಸ ಮಿಯರ್ ಎಹೆನ್ ಹೆದ ಮುಸಾ ವರ ಉಂದಗುತ ಕಾವಿಸ್ ಕುರಿ ಮಾ ಏಯ್ ಮಿಯರ್ ದೆಮಿಹ ಕು ಇಶಿನ್ ಮಿ ಸಫುಗ ಎಮಿ ಹಮ ಜಿಹಿಗೆ ಎಹೆನ್ ಇಶಿನ್ ದೆ ತಿಬ್ಬ ಎಹೆನ್ ಇತುರು ಮಿಹ ಗುಯಾಸ್ ಎದೇತರೆ ಮಿ ವದೆ ए फेक ओल्ला गे एगो ता इशिनु मुगे सब एमी होन्ना तनुगा तिबे जिक्र कुरन तिबे एमी होंगे एमी हो खुशु एतर कमस गेलदुमा मिकाल कंत का स्कोरी मा तिबे हरमत केंडे ता दे एमी ए हरमत तबे से केंडे एमी तिमा मिसकिता वन्नेरो मिसकितुन लिबुनो हिसाबग ए जमात को मैं एम एम नमाज कुरा मैं दुआ है एम एम हुकूर दुआ के हकीकत होगा ए मैं हफ्ता के ईद दुआस को मैं हफ्ते करना ईद की ए हुकूर दुआस ए मैं हुकूर दुआ रीत को फिम्बरा हुआ नुला मैं हूँ ना मेरुस दुआ मैं ऐना के गैंग का गो मैं नुबे अवस्था नुदुआ गोता ऐना रीत वेके अन्ना गे ना साफ्ता हरु कमा मैं ना बार उड़वा देख हमें आए हुआ अगर मैं ना मिहादी सुंग ए बे हवे हुकूर दुआ मैं हुकूर नमाज के कुरिंग ना मैं इतुर सुनने नमादो कितने बार कब स्कूरे भी दारे कां बे अलगोर में के तेरे का उफ़े दे सवाल मैं हुकुर दो होगे हुकुर नमादो के कुरी सुनने नमाद कुरा दे मैं वाह देखे
6: हल
5: इमाम आ नाउवी मैं गिनना वाह मैं वाह हदीस बुखारी के हदीसे का अलगोर हनाम बनी इमाम बुखारी का मैं सह हदीसे मैं हदीस अलगोर में दे हवे हुकुर नमाद इमाम मिया एरुमुगे कुरी ए हुकुर नमाद बंगी गोमु गे कुरिंग
6: खुतबा
5: आ खुतबा कियाम फेशमु गे कुरिंग तिमा ए कुरेवन वरका सुन्ने नमाद कुरेवी दाने का ए कितम एग वकी आद देनते ए कितम वरका बस नमाद कुरेवी दाने बे बेफलो ए फुल गडागन वा एगो तक नमाद नु कुरेवेने ए हुकुर गे कुरिये को सुन्नते नोन्ना ने कुरा हुकुर गे सुन्नते गे वहाके नो
6: मिंगे तो हुकुरम फेश गे अन्ना हुकुरा हमें एने कुदिफा फते फहेमिता हुट्टे ए बे दतो ए सुन्ने नमाद ए
5: फिर हेनो ना खास अकों में हुआ तो बेनु करवे ना ये को में बत्तरे अतर कमुका वीन में समस्या देने गदवस दुआचीस फिर हेनो ना बेनु करवे ना अंग हेनो ना तंकोले वस मारु ऐच्छी में मिरवस दुआ ऐच्छे बेनु करवे दान मारु ऐच्छी ये फिर हेनो के तेरिया में नुवद ऐमी हो अंग हेनो के तेरेगा उले एरुगा मिरवस दुआ ऐच्छी बेनु करवे
6: तो मी का एक गोतन देतो हम आलगोल में ने बताए हुए मी फिम्मरा ऐमी है का कुलदान ने मरो के मेरा गला साफ़ता है रो गया गति होगा आदि ऐमी है के गेगा मीरोस तो आते के ते होरे ना मते मिज़मानों का लोगों में ये फिर हम बेफुल में सब बेनु करो वाणी मी बॉडी स्प्रेड नो नी हम एक सेंट
5: ऐच्छी हम बेनु करे वेने ऐच्छी बेनु करे वेने देन ठीक है हम ऐब देह वे तो मुगे वाह ऐम तेलु के बदलु का ऐ बेनु करे वे कम ऐच एग माने की हम एक ने तेले
6: ऐने
5: लोशन ऐच्छी वेस ऐ रीति वुमा मिया का हसीन साफ़ता है वुमा रीति वुमा बेनु करे वे कम ऐच्छे वेस देख हम यह कुबाई रिवायत के बाद मी तुम्बली का मी थेओलों बोलूगा थेओ हेलो रसूल अल्लाह अलैहि वसल्लम बोलूगा स्ते थेओ मी थेओ लबावा अनेक तुम्बल फुलगा स्ते लबावा हद दबाव हो रहे हम बारे गिना थेओ लबावा पर देंग ते एक सब बोलूगे स्टार्शिकन उस बारे नगल वाका में कम बिहार पहुंचे हो दिन तो कोई बुरे फिर ना
6: मैं एक तो हम ए बे फुल में सेंट में न तो तुरु कुरा वाफ वाते ए मुस्लिम ना होता वे किंबा कम कम देता देंग गनस्ते वाफ ने अम्र ए ना गब पशुआब करी हूँ शुआब ए ना काफ अल्लाह इधर बे फेक उन रसूल ले अम्र बुन लास के दरिकल अब्दुल्लाह करी हूँ रिवाब फावे कलेफा ने भाई अम्र बुन लास के दरिकलों अब्दुल्लाह विदार वे हम कशन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हदीस कर वे ईशिन देती वे देमी हैं कि देमें तो का अहम में किशिन में कि देमी होंगे इसने अनुला एवज़ में हक पूर्ण होता वा ने कमें नोने
5: आदे ती है दिसों अलवन में ना बार रीति में नमोना के दक्कन मेर देमी हो को ईशिन देती वे इरु ए देमी हों तीबे ने कम्मेस कहा ला वाह के देखो मुझे तेरेगा हकी को तो कह दाने ए देमी हों का मिल ला सिर रु वाह तक हम ऐह में मा बेर दुरुम में अन्ना में हा ए देमी हों ऐता तीबा ऐस में हुद्दे नेती ऐता ईशिनों में ए बे अदबी कमे
4: می اهم ما ایت کان ایونانی رسول الله صلی الله علیه وسلم دک حقیقت می دمی می ای ایشینو من نون اصل می ایشین تیم کو کم گا اینا مس ادی کولا ہوری کم گا اینا مس می ایشینو عام گتگ گا تیبنی ایشین اهم می تتنو گا ایشینو گ واہ اس می منی ایک بدل گا کولا دمی کو دیبس سلام گو والا امی ہن گے فراتون ایزنا ادی فا اتنا کاری وامانی دے دمی دک کم گندا واہ کے تیری ए नुवन मट्टाका एहे मेगे
6: ना दे एक फहुं रिवायत के अबू दाऊद के हन रिवायत गवा क मेदमी हे गदमे तुका देमी हुंगे हुद्दान लायक कुस नुशीन होशिकमा अद देन ओते मैं अल्लाह एक लेफन रसूल ने हुजैफा तन बन यमान के बन रवा के एक लेफन विदाल वे हम कशरुं इशीन दति बे बाय के मेद तेरेगा इशीन मी है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम लौन लवी
4: سبحان اللہ ایمی ما ای ہم می اللہ اللہ رسول لاون اے ان بارو کے کانتا تے کی کرون ایک گد رنگلو کا کانتا تے نو اگے گد ایشین دے تی بیگ مید تیری اس می کو اس ایشینو ای ایمی ہن خود نہ تے اتنا اس ایشینو کی ای ہم ہم کنڑ لگے می منا کو فوا کم ایم اللہ رسول صلی اللہ علیہ وسلم لاون لی بے کم ایم ایکال کانتا تے دور ہے ما بے ادبی کم ہے کم
6: ಇನ್ಸಾನುಂಗೆ ಹುರುಮತ ಅಲ್ಗುನ್ ಮೇಕ ಕೊನಕಗೆ ಇಹ್ತಿರಾಮ್ ಕುರ್ಮಾಣಿಕುಂಗೆ ಶೂರ ಬೆಲುಂ ಅಂತ
4: ಆದೆ ಏ ಏ ಏ ಏಕಮಗೆ ತೆರೆಗೆ ದನಿ ಏಕ ಕೊನಕ ಇಹ್ತಿರಾಮ್ ಕುರ್ಮಾ ಎಮಿಹುಂಗೆ ಶೂರ ದೆನ್ ಅನೆ ಮೇ ಏಕ ಕೊನಕ ಹಗ್ಗುತ ಹಿಮಾಯೆ ಕುರು ಏ ದೇತೆ ಮೀಹುಂಗೆ ತೆರೆಗೆ ದೆಕೆ ಮಿಯಾರ ಮೀ ಅಲ್ಗುನ್ ಮೇನ ವರ್ಗಿನ ದಿಮಾವನ
6: ಆದೆ
4: ನಫರತಕ ಸ್ವೇದಾನೆ ದೆನ್ ಅನೆಕ ಎಮಿಹುಂ ದೆಕ್ಕಮುಂ ಗೆಂದಾ ವಾಹಕತಕೆ ಎಮಿಹಕ ಎಮಿಹುಂ ನೂರು ಹೇಕಮಕ ವೇದಾನೆ ಕೊಮ್ಮೆ ಅಡು ಇವು ದೆನ್ ಎಮಿ ಏಕ ತಂದರ ಮೀ ಬೈ ವಾಹ ಕಂತಿ ಬಸ್ ಎಹೆ ನುವನು ವಣುಮುಗೆ ಕುರಿ ಮಸೇನೆ ಇಜುನೆ ಎದು ಎಮಿ ಹುಂಗೆ ಫರಾದು ಮಿ ಇಜುನೆ ಎಮಿ ಹುದ್ದ ದೀಪಿಕ ವಂಜಾಮ ಏಗೆ ಬರ ಬಡ ಮಿ ಹಿಮಾಯ ಕೊಫಮೆ ಮಿ ಇನ್ಸಾನಿ ಖರಹಮ ಹಿಮಾಯ ಕೊಫಮೆ
6: ಎಹೆಮೆ ಏಯಿ ಕೊಮೆ ಗೊತೆ ವಿ ಸಳ್ಕೊಂಡ್ ಮೆ ದೆನೆಗನ್ನಂಚೆನೆ ಎದೆ ಮಿ ಹುಂ ಏಯಿ ವರ ಗಾದ್ದೆ ಮಿ ಹುಂ ಚಿಕ ವಂಜ ಎವರ ದುರು ಮಿ ಹಗು ಏತನ ವಣುಮಕ ಎಮಿ ಹುಂ ಗೊತ್ ಕಸ್ ಇಂಗಮ ನು ಜಹಿದಾನೆ ತೋ ಜಹಿದಾನೆ ತೋ ಏಯಿ ವಿಸ್ನಾಲು ಮುಹಿಮ ಕೊಮೆ ಹೆನು
4: ಆ ದೇ ಬರ ಬಣೆ
6: ಶೇಹುದ ವಿದಾಳಿ ಗೊತ್ತ ವಸ್ಮಿಗ ರಸೂಲ ಲೌನೆ ಲೆವ್ವುಮಕಿ ಏಯಿ
4: ಏಯಿ ವರ ಬೊಡು ಕಮೆ ರಸೂಲ ಸಲ್ಲಲ್ಲಾಹು ಅಲೈಹಿ ವಸಲ್ಲಂಗೆ ಏಯಿ ನೂರು ಹುಂ ಮೇ ಏಕಮ ನೂರು ಹಿಫಾವಾ ಕಮೆಕೆ ಲವನತ ಕಿ ಏಯಿ ಮೇ ಏಕಮಕ ರುಹಿ ವಡಾಯ ನುಗನ್ನವಾ ಏಕ ಹಂದತ್ತ
6: ಅದು ದೆನ್ ಮೈನ್ ಅಲ್ಲಾಹ್ ಇಕ್ಲಿಫಾನ್ ರಹ್ಮತ್ ಲಬ್ಬಿ ಅಬು ಮಿಜ್ಲಸ್ ಕಿಯೋನ ತಾಬಿ ಬೇಕಲೆ ಗರಿ ಹುಂ ಅಲಿಮಾಮ್ ತಿರುಮಿಸಿ ರಿವಾ ಕೊರಬಿ ಇಕ್ಲಿಫಾನ್ ವಿದಾಳು ಬಯಕು ಮಿ ಹುಂ ಇಶಿನ್ ದತಿ ಬಿತಾನೆ ಗೆ ಮೆದು ತೆರೆಗ ಎಮಿ ಹಮ ಎಯಾ ಗುಳೆ ರಿವಾ ಐ ಥಿಂಕ್ ಇಟ್ ದೆನ್ ಮಿ ಅಸದೆ ಎತ್ತಿರಿಸ್ ವನ ಹದೀಸ್ ಅಳಗೊಳ ಮೆ ಬಲಾದನಿ ಮೈನ್ ಅಲ್ಲಾಹ್ ಇಕ್ಲಿಫಾನ್ ರಸೂಲ್ ನಬಿ ಅಬು ಸಯೀದ್ ಅಲ್ ಹುಜ್ರಿ ಕಿ ಬನ್ ರಿವಾ ಬಿ ಗೆ ಇಕ್ಲಿಫಾನ್ ವಿದಾಳು ಬಿ ರಸೂಲ್ ಅಲ್ಲಾಹ್ ಸಲ್ಲಲ್ಲಾಹು ಅಲೈಹಿ ವಸಲ್ಲಂ ಹದೀಸ್ ಕೊರಬಾ ತಿತ್ತಿ ಮನ್ನ ಅಡು ಎಸ್ಸೆವಿ ಮೆ ಇಕ್ಲಿಫಾನ್ ಹದೀಸ್ ಕೊರಬಿ ಎಮ್ಮೆ ರಂಗಳು ಮಜ್ಲಿ ಹಕಿ ಮಜ್ಲಿ ಹುಗಾ ಮೀಸ್ ತಗೊಂಡ ಜಾಗ ತನವಸ್ ಕೊದ್ದೇವೆ ಮಜ್ಲಿ ಹೆ ಕಿನೆ ತೋ ಜಾಗ ತನವಸ್ ಕೊದ್ದೇನೆ
4: ಹಾಗೆ ರಸೂಲ್ ಸಲ್ಲಲ್ಲಾಹು ಅಲೈಹಿ ವಸಲ್ಲಂ ಹದೀಸ್ ಬಸ್ ಫುಳಂತಿ ದೇಹವನಿ me gira bay ko mi hunti ber me fahata anna mi hunna bes e emi hunna jaga libe ko bay far e betibe defa bakkol ha me zaman ko ejja mitibeni me bimmati ga nurata majlis sada mitibeni bimmati tiber ma boda ekal jaga hifagen tibe tibu ewa hake bunen de mehar wejja mi zaman wejja me awon kurimis dennem ekal gondi ejji ga mitibe ru bes ehem mi hunna me undagu wa gota e nutibu me eh me mi ha kwatwe ja any of this jaga dibe gotaka e majista huwa emi hon eturi ge tibu ma bod jaga hifage no tibu
6: ade me bab algon me me var muhim bab gotuka mi fah korwe ge dani has ko majli huge adab taka ek gati be mi hunge adab ta ade situr bang hadis ta mi bab ge bhore no me salgo me me aduge program ge bagu thamu ma ki ga den anna program ge itur hadis ta kal me bala de bene de me bala le un hadis ta ko ali me sheh me dekun wa ka khulasa ga me khas ko te gal menge hunter nafa ko te wan kam ke kwat
4: demme mi kiya de un hadis ta kon alon men mi deha wegen mi di alon men ge dirulu ge batta kuram bigota adi mi miskita diumu ga ves mi safta heru kama miskita nun kam ga ines ebbe kan ebbe ka baddal we hada heru ges emi ge mi hashi ganu ge safta heru kam hunnan jehena kama e mi ekak aneka ka ihtiram kuruma ekak aneka ku ge ka gadar kuruma mikandatta den anem mi ha deke we wahagata ka sirruta ka mikandatta bes rakka teri wan jeheka e debe ku mi hum wahadakkan dibe kam anina etana wade tima nubehe kantatahu ge teriya nuwano
7: ehm ihunge izuna tak libigen ekak anaka ka baddal ko hada etibe majlis tak bad heduma mi barol wa mane
6: hasagote ga hama e izuna nula tan wanuma ki war rasul rohi wada nugannu wa kame gotu
7: war bod mana kore wa kame ka bati we rasul sallallahu alaihi wasallam lawnat ge wahake annani
6: ko kas algun me venumani rasul rohi wada gannu adima allah ge rohi wode gatun hasil we algun menge ma wegen ba emme ma manzil swarge ek matir nasib libigen diun
8: program galgon me balali sathe kon tiris son baba ad majli hu gadab tak ku gati be me hu gadab tanangan we bab ge baing hadis tak algon me mistakunna majlis tanawas ko din masha me hunna majlis to ga than dekku masha me ha ko tane ga ishin de in tanung ena neguma fo etanu ga ehem me ha ko nui shin na hoshika me bab ga bayam be gembe adi hama kashorun majli ge de fa etanung emi ha ko tedu ma fo alung emburi atu chinama etanu ga ishin me hakku kam bodi hama emi ha ko kam isme bab ga bayan kor wa fa mi fa da war kudi kudi kan ta ta ga sal gon men ga amal ta bahat tan jehen go istam tin ga me bani bayan kor wa fa mi kan kam ga sababun al gon men ge ek ko ne ko ga ihtiram ada kor wi ek ko ne ka me du hisaf wi hin hi kor wi al gon men ge he kam ge tilafe bar wi gen daane war kudi kudi kan ta ta ade mi fa da he amal ta kurum ge matir nasib emi ha mustim na me war kor bun ade dua kuran solihun ge bagicha mi silsila ge a program ka ki badal kol ma ummid kuram ba ki wala mi ge program ka himnal hadis ta kai ge man hoshal wa devi dr mahmud hanif bab ge sharh balwa devi a sheh ali sharif program fadda tiyaris ta ka me hoshal al kontrol kiya lobe te hun ter na war baajir tu ha kai de assalamu alaikum